0: سہارے حوصلوں کے. ابھی آپ نے سماعت کیا یہ خصوصی پروگرام. تحریر تھی عائشہ راحت کی, ترتیب تھی حسین سکسینا کی, اور پیشکش تھی وکرانت چودھری کی. سامعین, آج کا یہ پروگرام رامپور ریڈیو مرکز پر ترتیب دیا گیا اور اسے نشر کیا جا رہا تھا آکاشوانی کے لکھنؤ مرکز سے. اب اسی کے ساتھ اپنی میزبان عائشہ راحت کو دیجیے اجازت.
1: ابھی آپ سن رہے تھے اردو پروگرام. میڈیم ویو 401.6 میٹر یعنی 747 کلو ہرٹز پر آپ نے ٹیون کیا ہے آکاشوانی کا لکھنؤ کیندر.
2: ہم آکاشوانی کے پریاگ راج کیندر سے بول رہے ہیں.
3: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी.
4: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से.
3: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान.
4: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग.
3: डायल कीजिए 870001424.
4: नंबर एक बार फिर नोट करें 870001424.
2: हम आकाशवाणी के प्रयागराज केंद्र से बोल रहे हैं. प्रस्तुत है सुगम संगीत का कार्यक्रम, आइए सुनते.